0: پڑکن کے رہائشی یہ نوجوان کل صبح سمندر میں ڈوبے تھے۔ پولیس، کوسٹ گارڈز، ماہی گیروں اور مقامی شہریان کی ایک ٹیم نے اس تلاشی آپریشن میں حصہ لیا۔ رتناگری کے پولیس سپرنٹنڈنٹ نتن بگاٹے نے کل ابتدائی طبی جانچ پہنچ کر متوفی نوجوانوں کے رشتہ داروں سے ملاقات کی اور انہیں تسلی دی۔ چھترپتی سمبھاجی نگر کے زہلٹا پھاٹا علاقے میں کل 12,27,964 روپے مالیت کا ممنوع گٹکا ضبط کیا گیا۔ خوراک و ادویات کے محکمے کی ایک ٹیم نے یہ کارروائی کی۔ ہنگولی تعلقے میں کل چیتے کے حملے میں ایک چرواہا زخمی ہو گیا۔ یہ واقعہ کل شام باسمبا شیوار علاقے میں پیش آیا۔ زخمی ہونے والے چرواہے کا نام مہیش دگڑو کرواڑے ہے۔ اس کی آواز سن کر آس پاس کے کھیتوں کے کسان فوری طور پر چیتے کو بھگانے کے لیے دوڑ پڑے۔ زخمی چرواہے کا علاج ہنگولی کے جنرل اسپتال میں چل رہا ہے۔ آشاڑی ایکادشی کے موقع پر کل شری سنت گجانن مہاراج سنستھان کی ایک پالکی بلڈھانا ضلع کی سنت نگری شی گاؤں سے شری شیتر پنڈھرپور جانے کے لیے روانہ ہوئی۔ اس موقع پر بھگوے جھنڈے لہرائے گئے اور مذہبی نعرے لگائے گئے۔ آج سے جنوبی کوکن اور ریاست کے چند علاقوں میں جنوب مغربی مانسون کے سرگرم ہونے کا امکان ہے۔ محکمہ موسمیات کے ایک سبکدوش افسر کرشنا نند ہوسالیکر نے کہا ہے کہ ممبئی اور ریاست کے اندرونی حصوں میں 24 تا 26 جون کے دوران بارش کی شدت میں اضافہ ہوگا۔ اسی بیچ مراٹھواڑہ کے چھترپتی سمبھاجی نگر، بیڑ، دھاراشیو اور اللاتور اضلاع میں چند مقامات پر بجلی کی چمک کے ساتھ ہلکی سے درمیانی بارش ہونے کا امکان ظاہر کیا گیا ہے۔ آخر میں اس بلٹن کی خاص خبریں ایک بار پھر۔ ریاستی اسمبلی کے مانسون اجلاس کا آج سے آغاز۔ رکن پارلیمان اوم راجے نمبالکر، ایک ناتھ شندے کی زیر قیادت شیو سینا میں شامل۔ 12واں بین الاقوامی یوگا دن مختلف مقامات پر یوگا کی مشق کے ساتھ منایا گیا جوش و خروش سے۔ اور آج سے جنوبی کوکن اور ریاست کے چند حصوں میں موسمی بارش مانسون کے شروع ہونے کا امکان۔ اسی کے ساتھ آکاشوانی سے علاقائی خبریں ختم ہوئی۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلٹن صبح 11 بجے نشر کیا جائے گا۔
1: एफ एम बैंड 101.7 MHz वर आकाशवाणीसह छत्रपती संभाजीनगर केंद्र आहे। श्रोतेहो, आता सकाळचे 9:10 झाली आहेत। प्रसारित करत आहोत आंतरराष्ट्रीय योग पंधरवडानिमित्त कार्यक्रम योग संवाद। योग शिक्षक महेश पूर्णपात्रे यांच्याशी लीना पांडे यांनी साधलेला संवाद, विषय सजगता आणि तणावमुक्तीसाठी योग।
2: नमस्कार श्रोते हो, योग पंधरवडा आपण साजरा करत आहोत आणि या निमित्तानेच आपली मालिका आहे योग संवाद। आणि आज आपल्याला मार्गदर्शन करण्यासाठी आलेले आहेत योग शिक्षक महेश पूर्णपात्रे। तर सर, आकाशवाणीत मी तुमचं स्वागत करते। नमस्कार।
3: नमस्कार।
2: आणि पूर्णपात्रे सर, आपला आजचा विषय आहे सजगता आणि तणावमुक्तीसाठीचा योग। तर सजगता म्हणजे नेमकं काय, काय सांगाल तुम्ही?
3: जागरूक राहणं, जाग कसं राहायचं आहे? मी जी गोष्ट सकाळपासून करतो आहे संध्याकाळपर्यंत त्या प्रत्येक गोष्टीबद्दल मी सजग राहणं, म्हणजे मी भूतकाळाची चिंता न करणं, भविष्याची चिंता न करणं आणि वर्तमान काळात अत्यंत योग्य पद्धतीने त्या कामामध्ये स्वतःला झोकून देणं। त्याचा काय परिणाम येईल याचा मी विचार करणार नाही, पण माझं काम अत्यंत उत्कृष्ट असेल। आपल्या कामात स्वतःला घडून घेणं, परिणाम तर उत्तमच येतात, कारण कुशलता आणि कुशलतेचं जे मापक आहे यशस्वीता, ती आपल्याबरोबर येणारच।
2: सर, आजकाल ताणतणाव खूप वाढलेले आहेत, आपल्या जीवनशैलीचा एक भागच झालेला आहे जणू काही असं आहे। तर या तणाव कमी करण्यासाठी योग कशा प्रकारे प्रभावी ठरतो?
3: रोज आपल्या भोवती अनेक प्रश्न असतात आणि आपण सगळे ते डोक्यावर धारण करून जातो आणि खूप मोठा तणाव वाढतो आणि शेवटी डिप्रेशनमध्ये अनेक लोक जातात। म्हणून त्यांनी एक साधा उपाय करावा, आधी ते ज्या ठिकाणी बसतील त्या ठिकाणी दीर्घ श्वास घेणं, दीर्घ सोडणं, दीर्घ सोडणं, जेवढा घेत जाऊ तेवढा घ्यायचा आणि शांततेने सोडायचा। दिवसभर हळूहळू त्या श्वासाकडे लक्ष द्यायचं। आपल्याला थकवा येतो, थकवा का येतो? ऑक्सिजनच्या कमतरतेमुळं, बाकी काहीच नसतं। कारण तुम्ही किती काम करा, कामानं माणूस थकत नसतो, पण तुम्ही दिवस